सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।

उहाँले हामीले चाहिँ कनेक्टिभिटी पैकरिङ मार्फतको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसकेपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा लाभ दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनर्स्थापनाका लङ टर्म्सको उहाँलाई वन्यजीवीको पाचन सहितको उहाँलाई पुनर्स्थापित गर्नुपर्ने छ त्यो विषयमा

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोलिको बाढी प्रभावितलाई नवतराहतको व्यवस्था गर्नुको फाइदा
1: दाल चामल तरकारी किनेर खानुको सट्टा क्यास दिन सक्छ, पैसा दिन सक्छन्, त्यो सामान आफ्नो चोइसको खान्छ नि, सामान्य चामल खानु सबैले चामल खानु हुँदैन।
0: यो बारेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी। अर्थमन्त्रीवादले पर्सि भारत जारी खरिद सम्झौतापछि सार्वजनिक निकायले स्वार्थ परिवर्तन गर्न नपाउने लगायतका खबर बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भाइहरू विवाह गर्ने किशोर

0: सम्पूर्ण चिनी नुन र अस्वस्थ जस्तो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिनोले रक्तचाप बढाउने डाक्टरहरू पनि भन्नुहुन्छ। अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने पानी परिहाल्छ नि। विद्यालयमा जनचुटलाई निर्चाहित गरौँ, खुसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जनचुट बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बाल बालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन। तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर डट कम तथा मोबाइल एप सिआइएन र नेपाली पात्रबाट पनि सिआइएन पुस्ता खबर सुनिरहनु भएको छ। काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनि दुई

छात्रों की सहायक कार्य करी यानी कहीं मुख्य समस्या महामारी को जोखिम शीर्षक मंत्रालय द्वारा श्री अर्जुन पौडेल लेख्नु भएको खबर छ। राज्यबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। उनी कोरोना महामारी नफैलिए पनि

भइरहेको खुसीको दशम श्रुतिले तस्बिरले वातावरण कति प्रभाव पार्छ कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रिनमा एउटा बटन खिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौं जीपीयू विशाल डेटा सेन्टर ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोडिएको उल्लेख गरिएको छ। यति बेलामा छापिएको खबर रहेको छ अहिलेको दुवै पर्खिरहेको छ।

सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, कांग्रेसमा 113,000 भन्दा बढी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेपालीले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा एक तिहारी हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समिति भएका अब 238 सदस्य हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, कार्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्य प्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। हिजो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनु पर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढाउने उल्लेख गरिएको छ। श्रम क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिएको बारेमा पनि खबर छापिएको छ। बालबालिकामा भात मोटरोग समस्या गम्भीर भन्ने शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। बालबालिकामा घाँटीको संक्रमणपछि देखिने भात मोटरोगको रोकथामका लागि सरकारले प्रारम्भिक परीक्षण र नियमित उपचारमा जोड

यस्तो माथि आश्रय बनाउनु भन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसमा चाहिँ तपाईँको नमुनाग्रामहरू पनि छन् एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुपर्छ तपाईँहरूलाई क्यास दिन सक्छौँ पैसा दिन सक्छौँ त्यो सामान आफ्नो चोइसको मान्छ नि हामीलाई त्यहाँ चामल खानु सबैलाई चामल खानु हुँदैन नि डायबिटिज छ हामीलाई दाल खानु हुनुहुन्छ कतिवटा युरिक एसिड छ आफ्नो पैसा दिनुहोस् मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने त्यो गरिब पीडित छैन त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकेन त्यो पीडित परिवारलाई पनि त तपाईँले लोकहरू महिनाको 30,000 दिनुहुन्छ कति 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस् ट्रान्सपरेन्ट तरिकाले दिनुहोस् हिसाब राख्नलाई भन्नुहोस् यो यो गर्छु यो गर्न पाउनुहुन्छ यो पैसाले यो गर्न पाउनुहुन्छ यो किन्न पाउनुहुन्छ यो किन्न पाउनुहुन्छ प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस् पुरुषलाई दिनलाई एकदम राम्रोसँग खर्च हुन्छ भने दस लाख महिलाहरू दिनुहोस् उहाँलाई ठुलो विश्वास गर्न सकिन्छ

सहयोग गर्नु लागि हाम्रो युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरिपरि नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू अहिले अहिले हाम्रो पारिपरि क्षेत्रमा हामी युथ एजेन्सिजहरू छन् ती युवाहरूलाई सबै काम गर्नुपर्छ यस्तो हाम्रो काम गर्नु सुरु हाम्रो अहिले यहाँ सबैभन्दा मोबाइल चलेन ब्याट्री छैन ब्याट्री चाहियो सोलर चाहियो फोनहरू चाहियो सानो फोनहरू हुन्छ नि सानो सानो फोनहरू युवाहरू त्यो बोक्दै पहिलेपल्ट गयो हाम्रो फेरि यो खोला पऱ्यो पानी पऱ्यो फेरि पुग्यो हल्ला ती युवाहरूलाई तल माथि डाँडामा चौरसा हामीले त्यो फोन उहाँलाई तलमाथि कुराहरू नि तपाईँ

0: अनि त्यहाँ नजिकै चित्रमा सजाय गरिने जस्ता देखिने व्यक्ति तोकेका छन् र केही भन्दैछन् माथि यस्तो लेखेको छ। अनि आइसियुमा पसेर पनि सुखमा लिए दुःखमा लिए लिदिमा लिदिला भन्दै पनि लिए।
1: साथी सुनिल राज भारत धन्यवाद।

Thank you.

Thank you.

समय अगिल भएको भए पनि आइतबार मात्रै डिभिजन

Thank you.

video kepala FM Buara, Sunyi Pujari Santis.

0: चाहिँ कारोबारहरू लगाउने गर्ने अनि विस्तारले गर्दा चाहिँ पछि पनि ब्ल्याकमेलहरू गर्ने हुन्छ। त्यस्तो समस्याहरूबाट चाहिँ सरकारीहरूसँग गएर खबर गर्ने गर्नुपर्छ। हो फोटो फैलिएको बेला धेरै धेरै प्रार्थना फैलिए जराएर मोबाइल अफ गरिदिन्छन्। त्यसले बेला एकदम सिपल गर्ने पोस्ट रिपोर्ट गर्ने र अरूले कन्टेन्ट फेरि नफैलाउने इन्भाइरोमेन्ट बनाउनु पनि इम्पोर्टेन्ट हुन्छ। फेरि पनि मणिपुर जिल्लाका प्रहरी कार्यालय प्रहरीका महिला क्षेत्र प्रमुख कुमारी लक्ष्मी सिंहको प्रश्न।
1: तपाईँहरू कानुनी दायर पठाउनुभन्दा अगाडि फोटो वा भिडियो तपाईँको पोस्ट भइसकेको छ भने पहिले पुस्तिकाउन र तपाईँले पठाएको म्यासेजको प्रुफ सेभ गर्नुपर्छ, त्यो अत्यन्त जरुरी छ। त्यस पछाडि सम्बन्धित सोसियल मिडियामा पोस्ट एकाउन्टलाई रिपोर्ट गर्न सकिन्छ, त्यो चाहिँ तपाईँहरूले आफै पनि स्वयं पनि गर्न सक्नुहुन्छ होइन।
0: साथीहरू सम्बन्धित दिएपछि कसैले पनि हाम्रो फोटो जगाउने प्रश्नलाई हतियार बनाउने अधिकार हुँदैन। धम्क्याएर पनि थप फोटो पैसा वा कुनै सहमति नदिने म्यासेज र प्रोफाइलको प्रुफ सेभ गर्ने आफू चेन्ज गरेर एकाउन्ट सिफल गर्ने फर्स्ट वा फिफ्थ एकाउन्ट रिपोर्ट गर्ने प्रोटोकलले प्रश्न लिएर पठाएको हुन सक्छ। तर त्यसलाई धम्की बाँड्नलाई मेरो डिजन हाम्रो होइन, डरले होइन सही स्टेपले कुरा ह्यान्डल

रेडियो गुरुबाबा एफएम द्वारा जनहितको लागि सन्देश।

Thank you.

Hal y bajar también operado es la idea.

Thank you.

ya llega a ser, y se lo digo con amor, Rafa, que

0: Ah, mas mesmo.
1: Eu fiz isso,

تَكُونَ عَلَى الْأَرْضِ

Thank you.

सरकारी संस्थाको पश्चिम ग्राम पसल र समस्या रोगको उच्च पाँच जानकारी गराएकी

Yeah, I'm right.

Thank you.

Thank you.

0: या मित्रता शरीर सम्बन्ध सुरक्षा र आफ्नो निर्णयका कुरा बुझौ सोधौ अनि खुलेर कुरा गरौ खुलेर सुनौ खुलेर सुनाऊ
1: बीबीसी मिडिया एक्सनको सहयोगमा रेडियो जुनताला र रेडियो पूर्वाको प्रस्तुति

0: állat 10% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूतिका तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40

0: मास्टरी पर दिया स्तरीय स्वास्थ्य सेवा में प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हम ऐक्यबद्धता यहां स्वास्थ्य सेवा आवश्यक पड़े में औषधीय अस्पताल बासकरी में संपर्क कर अनुरोध करद
1: अस्पताल प्रदान करने सेवा
0: 24 घंटा घंटा को प्रत्यक्ष निगरानी में उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजे देखि साझा 6 बजे विशेषज्ञ फिजिशियन डॉक्टर द्वारा पेट छाती कलेज
0: प्रत्येक दिन नसा तथा निम्नो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक दर्ज गरिन्छ नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ असहाय नागरिक एवं महिला अनाथ बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ कौशिला अस्पताल प्रणाली शाखाडी
0: सम्पर्क नम्बर 0 4 0 0 1 4 0 0 2 10 खनाल चौक नजिक नगरपालिका कृषि शाखाको आर्थिक वर्ष 2083/84 वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा कन्या च्याउ र गहुँको उन्नत बीजको वितरण गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि समूह कृषि फारम तथा सहकारीहरूले आवेदन पेश गर्नुका लागि यो सूचना प्रकाशन गरिएको छ
2: आवेदन फारम दिने अन्तिम मिति यो सूचना प्रकाशन भएको मितिले 25 दिनभित्र अथवा 2083/84 14 दिनभित्र फारम पुरै हुनुपर्नेछ
0: कार्यक्रमको नाम च्याउको बिउमा 50% अनुदान सहयोग तथा कृषक कार्यक्रम कार्यक्रम
2: कृषक कृषक समूह कृषि फल तथा कृषि सहकारीहरू
0: आवश्यक कार्यक्रम निवेदन नागरिकताको प्रमाणपत्र प्रतिनिधि समूह सहकारी तथा कृषि फार्मको प्रमाणपत्र प्रतिनिधि समूह सहकारीको निर्णय प्रतिनिधि अति विपन्न मुक्त कमैया

0: छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तर पहिले खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुबाबा एफएमद्वारा सञ्चित मजा सन्देश।

0: 주변이라 생각해 보는 것이고 이부분 작가만이 말하나
1: 그리고
0: 내가 그 말을 말해서

Yeah.

Did you

0: 当成就让他的还是非常的有一种
1: 我还是因为对你还有生命
2: 还是

0: Soy Cesare Santis.
1: Thank you.

यो योजना पश्चिम प्रदेशका पहाड़ी भूभागको टाँची ठाउँमा पनि बत्ती प्रज्वलन पाँच प्रतिशतमा सम्भावनाहरूमा मधेश प्रदेशसँगै कोशी बागमती गण्डकी प्रदेशको दया भूभागको स्थान तथा लुम्बिनी हजुर पश्चिम प्रदेशका तराई भूभागका टाँची ठाउँमा पनि बत्ती प्रज्वला मलाई मर्न पानी पर्न सम्भावनाहरूमा कोशी प्रदेशका हिमाली पहाड़ी र तराईका कुष्ठा सँग बागमती र कर्णाली प्रदेशका पहाड़ी र तराई भूभागको के दुई ठाउँमा पनि कडा पानी पर्न सम्भावनाहरूमा पर्यटक नेता

Thank you.

ہی پڑھائی والا کمائی کو لوٹ دکھائے مانسی بےسپکر یا اسلام پسند کرنے گھٹنا ہے جن کے لیے پردرشن چوتھا یا کر والا کام کرنے کی بتائی جانے ہو سکے وشوسنی کا آدھکارک جانکاری کو لوٹ کر وشواس بھروس آپ کا کانٹیکٹ سرکشت رکھنے بوس اور اپنی سنکھا آگے تک ان کا نتیجے کو سوچا کرنے جانکاری دینے بوس آپ کل اوسطوں میں کب کر رہے नेपाल प्रहरी एक शून्य शून्य वा एघारह तेरह मानव बेच विकल वृद्ध को ब्यूरो एघारह सतहत्तर तथा बाल हेल्पलाइन दस नौ आठ में कल गर्नुहोस्। हामी मिलेर मात्र रोक्न सक्छौ मानव बेच विकल प्रकार भारतीय युनेस्को द्वारा इन्टरनेसनल नेपालको साझेदारीमा जिल्ला प्रशासन कार्यालय प्रक्रिया भएर सन्देश

സംസാരിക്കുന്നത് പ്രധാനപ്പെട്ട ഭഗവാൻ സംസാരിക്കുന്നത്.

I'm gonna go to the hospital.

0: piece of these. आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, तिरालो सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाँदा काट्ने वा पहिले काटेको छ भने धाँदा फलाकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ अरे।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्नु सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकालेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनुरोध गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समय जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान कति पो खानु, ज्यान नभए के खानु,

0: સફળ હત્યા ના સહકારક આરોપીના સંકલિત હાથમાં 1,29,000 નગર 2,317 કિલો ચાર 4 કિલો ઘઉં 35 કિલો 400 ગ્રામ દારો 8 કિલો દ્વારા સંકલન વિધક ઉડાવ્યા પછી જમવાઠારો જામનગરબાટ કાનેડીમાં સંકલિત હાથ સામેથી નગર વિપદ વ્યવસ્થાપન સમિતિના હસ્તાંતર કરીને મેળવેલી કામ તથા તે સ્થાને
1: સમય પેશ કરવા સૂચનામાં ઉલ્લેખ भण्डारण सुरक्षा हो, प्याकेजिङ लगायतको खर्च व्यवस्थापनका लागि खरिद कैदीलाई भारत परिवहन अनुसार प्रति क्विन्टल 112 रुपियाँ बदल्ने अनुदान उपलब्ध गराइएमा कृषि अधिकृत युवराज विकास व्यवस्थाले सूचनामा उल्लेख गरिएका भारतीय शिक्षा सिकाई आयोजना 5 वर्ष विक्रमादिम चाहिँ लक्ष्य सहित निर्माण हुन तीव्रता देखिँदा ख्याला समय हो लगत्त थप्ती ऐना सिक्का सिंचाई आयोजना 5 वर्ष भित्र हामी हुन्छैन लक्ष्य सहित निर्माण हुन तीव्रता दिएको पार्टी समस्त निर्माण आयोजना 30 करोड आयोजना निर्देशक राजु आचार्य अनुसार शाखा उपशाखा उपशाखा नफा निर्माण हुन प्राथमिकतामा देखिँदा बजेटको जनशक्ति अभाव एक जिल्ला हो कलसे 5 वर्ष भित्रमा पार्टी काम हुन्छैन उहाँका हैदराबाद आयोजनाका हालसम्म 51% भौतिक प्रगति जिल्ला कलसे करिब 24 लाख रुपियाँ खर्च हो शाखा आयोजनाका सूचना अधिकारी मनोज कुमार शाहका अनुसार 45 किलोमिटर पश्चिम नहर निर्माण घोषिएको बाद सिडनिया अबल खरुवा गाउँ शाखा नहर निर्माण अन्तिम चरणमा भएकोले टुलुवा शाखा नहरका काम जारी भए टुलुवा शाखा नहरमा चाहिँ करिब 16,000 हेक्टर सिँचाइ पुगेन लक्ष्यता आर्थिक वर्ष 2063 सुरु फिलअप आयोजना अन्तर्गत राप्ती सोनारी गाउँपालिका 1/3 अलैयामा 370 मिटर लम्बा अध्यात्म प्यारिस निर्माणको साकलमा सिक्का पाकेर 45,766 हेक्टर जमिनमा सिँचाइ पुगेन लक्ष्य रूपमा आमसम्म करिब 25,000 हेक्टरमा सुविधा पुग्दा सिक्का लागत 5 लाख योजना अनुसार 52.99 करोड रुपियाँ पुग्दा सरकार अब पार्टी काम 5 वर्ष भित्र पूरा गर्न पुगेछ निर्माण आग्रह प्रक्रिया बढाए निर्देशनालाई जनाइएमा प्रश्नको प्रतिक्रियामा अहिले विनाशकारी पैसा प्रभावित तथा विस्थापित नागरिक कलाकारहरू कल्याणकारी मिसमा क्षेत्रीय समिति क्षेत्र नम्बर 1 त्रिपुरी सञ्चालन प्रमुख 1 घर कम्तीमा 1 किलो चाउर दान अभियानमा से 39,383.97 किलो चाउर संकलन हुँदा पहिलो भदौ 12-30 गतेसम्म सञ्चालन कैकिल अभियानमा से 1,324.58 किलो दाल 2,647 किलोमा 196.50 लिटर दाल 202.81 किलो बेसार 39.10 किलो आलु हो 22.55 किलो पेपर संकलन हुन समितिका सचिव एम बहादुर चौधरी चौसै 35.25 किलो गह 40 किलो पिठा 37 किलो मकै 4 पेटी चौसौ 4 पोखिया सोयाबिन फेर संकलन कृपा अभियानमा से 93,390 रुपियाँ नगद सहित प्रक्रियामा 68,450 रुपियाँ र हातकोषमा जम्मा कैकिल सबिन चौधरी जानका दिनबाट सचिव चौधरी जानका दिनबाट समितिको अनुसार हालसम्म अभिलेख अनुसार कुल तथ्याङ्क सार्वजनिक कैकिलको कसै हात समाधि तथा प्रथम सङ्कलन कैकिलमा सङ्कलित र हात समाधिमा व्यवस्थित कैखा फुटेको सिपहिया पीडितका आवश्यकताका आधारमा वितरण गर्न तयारी हुने निर्वाचन आयोगमा यी खबर प्रांशुल प्रकाश गुप्ता पठाइएर मात्र राष्ट्रिय समाचारको बारे तीन विषय
0: नेपाली कंग्रेसका सांसद नरेन्द्र कुमार केरम गृहमन्त्री सुदान गुरुङ पटेल र छानबिन सम्बन्धी एक प्रतिवेदन सार्वजनिक सरकारले महाकर्णबाट पटेल सभाका आयोजित कचारीमा बैठक महासिन महाकर्ण बैठक नयाँ गृहमन्त्री गुरुङको सम्पत्ति शेयर लगानी तथा विवादित व्यवसाय सम्पर्क सम्बन्धबारे उठ प्रश्नको छानबिन गर

Thank you.

Thank you.

0: साथीहरूले बिदा हुन्छ र बाँकी साथीहरू
1: यो रेडियो पूर्वाधार थियो।

Radio Gurbaba FM 107.3.

क्षेत्रकै कर्णाले मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्रायः हिमालबाटै सुरु हुन्छन्। यसले भोटेकोशी जस्तै भयावह हिम पहिलो आयो वा हिमालय क्षेत्रमा ठुलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ।

खबर सन्तोष कर्णबाट। भोलिपछि बाहिरी खानेपानीका आयोजनाको पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। जसमा मूलकोट

अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर टलोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने कपडा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था रहेको छ। यसबीच बाढीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विभिन्न नगरपालिकाले विभिन्न स्रोतबाट सञ्चालन गरेका 15 खाना पानी केन्द्रहरू मध्ये 5 इकोलाइन र जीवाणु भेटिएको थियो। इकोलाइन भने 16 जनाको

स्वास्थ्यमा कोरोनाइजेसन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सदनको दाम गाउँपालिका गुणस्तर अल्प संक्रमणबाट 3 सातामा 4 जनाको मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। विद्यालयमा बाह्र पाँच नयटा डाँडा कामका 69 वर्षीय तुलबहादुर खड्का, 96 मरिवाङका 82 वर्षीय बलबहादुर थापा, 9 प्रतोकी र 2 सिङ्गेलीका 12 वर्षीय नरेश भइरहेका छन्। उनीहरूको दाम र नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 बढीमा सबैको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 जनामा संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले स्वास्थ्य कर्मीसँगको सहकारीमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै रहेको छ। क्षेत्रमा नागरिकले नागरिकता लाल पूजा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। कार्यका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाज

0: स्थलमा बसेका ग्राहकहरूले बालबालिकाको व्यक्तित्वमा विशेष ख्याल गर्नुपर्ने
1: सबैले आउने मधुर रूपको कुरा गर्ने अहिले हस्यम राख्दै ताकि त्यो बच्चाले अरू कुरा जस्तै महसुस गरोस्
0: विशेष धर्मबाट लाग्ने रोगबाट बस्न आज शनिबार विकेशहरूको कुराकानी सहितको मिलिजुली नेपाली साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भ विषयको कुराकानी पनि बाँकी नै छ।

सचिव सचिव ने जिम्मेवारी को स्थान निर्माण करो।

0: സാമുദായിക സൂചനാ നെറ്റ്വർക്ക് സുനാമി तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएल काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिनीजी नेपाली
1: बाढी प्रभावित घरबारीका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बालबालिकाको मृतदेखमा विशेष ख्याल गर्न निकै सुझाव दिएका छन्। बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत
2: उसलाई हेर्छ भन्ने होइन, जति व्यक्तिहरू छ चाहे उसको बाबा होस् छोरीको मान्छे होस्, उहाँलाई छेउमा बसेर शब्द जनाउने नागरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो।

Just cut out.

Thank you.

Thank you.

चित्रकार चित्रकार तमाम चित्र बनकर तमाम जगह ही मुस्तफन

Thank you.

Thank you.

けてるから。

Thank you.

Thank you.

Thank you.

始めていかず、

Nesse barco tem a criança. Temos o galera sumir. O que nós

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

ఆ పరిశ్రమ ప్రారంభించే పాఠాలు

estudio con Iván Rakic, Artbox Corporation, Simeon Pedro.

अनपेक्षित भएको छ। पाँच दिनको अवधिमा रेड सेट पार गरेर

0: দাঁড়িয়ে আছে কোনো অধিকারীর কথায় কাছান
1: खोलाको डगर रहेको

0: त्यस्तै अर्का बाढी पीड़ित अमर भुसेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गराउन जोड़ गरी आफ्नो अस्थिमा अहिले खुला बगिरहेको बताउँदै उनले भने विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएको छ। अहिले बाढीले त्यस स्थान पनि बनाउँदा पुनः विस्थापित भएको बताए। बाढी पीड़ितहरूले सरकारले आफ्नो सुधारमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्ति बाहेकामा बीबीसी नुवाको
1: दृष्टान्त लामो समयदेखि अवरुद्ध भएको पृथ्वी राजधानीको इस्लामिक खण्डमा असुरक्षित प्रति भीड़बाट दुई दशी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ पंचगतिको विनाशकारी रसुवा बाढीको माग क्षेत्रको उक्त सड़क भदौ 14 गते भाँसिएको थियो। पछि बिहारबाट हलुकादेखि भारी सबै छोटा सवारीका साधनहरू सञ्चालन गर्न लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढी सवारी साधनहरू घुम्ने सड़क मार्ग अवरुद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित भएको थियो। यस विषयमा हामीले सड़क विभागका प्रवक्ता सुबराज निरुपायलाई सम्पर्क गरी सुरुमा किन अहिले कस्तो खाले बाटो

ठुलो पानीमा परेको अवस्था समस्या अझै बाटोले ठिक छ, अब ठुलो पानीमा त

我说啊，不跟他

0: साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं
1: तर पनि खुल्ला कुरा गरौं समाधान लागू पदार्थ होइन
0: लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं
2: रेडियो सन्देश
0: गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बासकरीमा सम्पर्क गर्न अनुरोध गर्दछौ
3: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
3: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो
0: प्रत्येक दिन नसा तथा दिनको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ
3: प्यारालाइसिस भई मुख बाँकीले नसा च्यापिएर हात खुट्टा नचढ्ने बिरामीहरूका लागि फिजियोथेरापी र थालीको पेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ
3: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ असहाय नागरिक एकल महिला अनाथ बालबालिका अपाङ्ग श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ कौशल्य अस्पताल प्रणाली शाखा 5/5/5